प्रस्तुत है गणेश स्तुतिपरण। गज मुख चक्र कुज बिगन हरण शुभ करण सहायक दिग तक तक दिगदा दिग दिग थै यथै यथै यथै यथै दिगदा दिग दिग थै यथै यथै यथै यथै दिगदा दिग दिग थै यथै यथै यथै यथै। जय जय जय चक्रधार।